0: तरफ दरमान होम्योपैथिक सेंटर जेल मोड़ बड़ग्राम के द डॉक्टर निजामुद्दीन जलाल साहब और दगारंगी बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान साहब पर जेर निगरान के द सहर अतो बजो न माजिगर सलोर बजो पूरी कीगी असो बिल्कुल रात तलेशे यो बेहतरीन इलाज यो कामयाब इलाज आगा दुना कर डॉक्टर निजामुद्दीन जलाल साहब अखपला ओपीडी द हफ्ते रुम्बने सलोर रज कवि पीर मंगल बद औ जुमरात दगाशाने ब्याबल डॉक्टर सीनियर डॉक्टर डॉक्टर अजमल खान से अगुई अखबल ओ पी डी पर दरमान होम्योपैथिक सेंटर के दफ्ते अखिर ने द्रेव रजी के भी जुमा हफ्ता औ इतवार नौ पते याद साथ ही दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम नोर मालूम दोबारा पति नंबर हम राबित कबूली शे 0331-47-48-317 0333-7-3-9 पते याद साथ ही दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम
1: हलका दिल बरा दावली दास गड़बड़ प्रोत ये औसाक दर नसीले ओड़े दे
0: अंकल जी लकार चौकम नो बेदमशम पपाटो आओ जिसम में दर्द दुनिशी दापो पर सर चिल्ल नाश्ता हुकम नुस्तर गिरा मंदे तोरी तूरी कीगी
1: दिल बरा नुतमात न दे मसाले खो डेर आसान हल दे
0: अंकल जी हगा सो
1: हम उस वर्षा औ द बटाग्राम हर ख मेडिकल स्टोर और जनरल स्टोर की द ताकत पावर एक्स एनर्जी टानिक मिलावेगी पावर एक्स एनर्जी टानिक हो ख्याल कवा सोक दर लबदल शरबत दर निकली और इख्तिया दहागे पहचान और न खदादा चे दयो सड़ी तस्वीर पे जोल दे और तेज मंड वही
2: पावर एक्स एनर्जी टॉनिक पावर एक्स एनर्जी टॉनिक कचरिस्ता सु वजूद कमजोरी भी हर वक्त बेदमाए पमख मुंह तिर सरी भी या दस्तर गुदलान दे तोरे हल्की भी दकीनास्तो नपस उदरे दो सरा स्तरगे तोरे तोरे के दलु लपारा इस्तेमाल क्ले पावर एक्स एनर्जी टॉनिक स्पेशल द हगमा शुमानु द पारा हम फायदा मंदे कुमची वधन कई जल जल कीगी गंदे चिप्सुना औ चूरन ये खोलली भी निनुन याद साथे पावर एक्स एनर्जी टॉनिक मेन डिस्ट्रीब्यूटर मोहसिन शाह ट्रेडर्स जेल मोल बटाग्राम दराबितेश मेरा दा 0311-158-7745 बल नंबर दे 0311-84-33-878
3: خودے مبیخ پدی چے وباسا
0: سچل دی ہلکا بیا دسے چگے جوڑی گڑی دی روزانہ ستا مسئلے وی
3: مسئلے بنی وی چپ بے خوندو چہرا لا وخ کی پاخ کلے
0: نمنگ سوکو سو تا سول دا بازار نہ چہرا اڑم
3: دا خ چے بدا سی وینو زنس کم نوری دا چائے
0: نو سبس کے ہلی سدی
4: یہ ہے قمر چائے کا پاکستان
5: دا چل کپ سما دے او کپ غر دے او ہلی کمر دے کمر چائے دا پاکستان نمبر ون چائے رنگ بے مثالا خوند لا جوابا کمر چائے دا پاکستان مشہور چائے دا کمچ دا پنجاب سندھ بلوچستان خیبر پختونخوا آزاد کشمیر او گلگت بلدستان پا ہر کور او پا ہر ہوٹل کے استعمالی گی
3: نیمنی نیمنی دو سو ازل ورتا ما ہم دا کمر چائے ویلی دی ہو پلالا بای منی سو دے لال شی او دا بازار نا بای دا کمر چائے پزے نور بے خوند چیرا پا مخ کڑی وی
0: دا زل با قمر چه راوڑم خدا برا تا چرتا ملاوشی
5: دا بتا تا پا بٹاگرام کزباندا میرا بانڈیگو چترپلین تاکوٹ کرگ او بنا بازارون علاوہ دا بٹاگرام او علائی پا ہر غٹ او اوڑو کی جنرل سٹور کی ملاوی گی پا بٹاگرام کی دا پی ایس او پمپ سر نزدی دا سلیم این برادرز دکان نهم اخستلے شئی دا کمر چه پاڑا نور معلومات پا دی نمبرو تر لاسکولے شئی 0320-9000-920 بل نمبر دے 0314-92-490-83

0: हेलो, सलाम वालेकुम।
1: السلام عليكم جي
0: वालेकुम सलाम जी। सोक तो कम जाना
1: مرا حنا حنا حبا حبا
0: جي। ڈاکٹر صاحب نے بتا سو پختہ نہ لارے